0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति,
1: तरिनी पकाएपछि स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ, हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसङ्घको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा 2 जना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्धविराम कायम थियो र अप्रिल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्धविरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक ईयूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा 1 दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लन्ड्रिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वजित पौडेललाई विभागबाट जरुरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरुरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भयो। भएको छ। सदस्य मान्य न्यायाधीश चयन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याप थप भएको हो। आदेश बमजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। अब अर्को प्रसंग, स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
5: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नाउँले निर्मूल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सहनिवागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
0: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
5: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
0: यो अब देशको ठुलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
5: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो चितवनको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँहरूले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
0: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरुद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौँ।
6: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
0: तर
7: तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
6: यसमा बुझ्नु पर्ने प्राविधिक पक्ष भनेको के हो भने, त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठुलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
6: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रिपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लङ्घनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।